0: वाह
1: खिदमते मादर सरे महशर करेगी सुर्ख रू,
2: जी
1: इससे बढ़कर अज्र का दिल में तसव्वुर भी न
0: बहुत
1: था।
0: अच्छा, बहुत अच्छा,
1: इससे
0: बहुत
1: बढ़कर
0: अच्छा,
1: अज्र का दिल में तसव्वुर भी न था। जतिंदर भाई,
0: इरशाद भाई, इरशाद
1: जी, बेरुखी से तेरी जब उजड़ा तो मेरे वास्ते, बेरुखी से तेरी जब उजड़ा तो मेरे वास्ते, सारे आलम में कोई वीरान सा घर भी न था। सारे आलम में कोई वीरान सा घर भी न था। मकता पेशे खिदमत है कि हार थी तस्लीम कर ली बस मोहब्बत के लिए।
2: हार थी
1: तस्लीम कर ली बस मोहब्बत के लिए, वक्त का सादिक वगरना वो सिकंदर भी न था।
0: अच्छा, सादिक साहब,
1: वक्त का सादिक वगरना वो सिकंदर भी न था।
0: वाह वाह,
2: क्या बात,
0: बहुत शुक्रिया सादिक साहब, बहुत प्यारे और कमाल के शेर आप पढ़ रहे थे।
1: जी शुक्रिया,
0: आप पढ़ रहे थे, जी चाह रहा था कि आपको सुनते ही रहें।
1: जी,
0: आइए इस सिलसिले को आगे बढ़ाते हैं। हमारे सीनियर शायर जनाब अमृतपाल सिंह शायदा साहब तशरीफ रखते हैं, लेकिन मैं चाहता ये हूँ कि इनसे पहले चंद शेर मैं भी आपकी
1: खिदमत,
0: मतलब समाप्त कीजिएगा कि नजर का चश्मा उतर गया है,
1: नजर का चश्मा उतर गया,
0: चमक उठी हैं हमारी आंखें,
2: क्या बात है,
0: नजर का चश्मा उतर गया है, चमक उठी हैं हमारी आंखें, निगाह कुछ और बढ़ गई है जब से देखी तुम्हारी,
2: क्या बात है, वाह वाह,
0: नजर का चश्मा उतर गया है, चमक उठी हैं हमारी आंखें, निगाह कुछ और बढ़ गई है जब से देखी तुम्हारी आंखें, तुम्हें पता ही नहीं है जानम, शराब पीना छुड़ा चुकी हैं।
2: अच्छा,
0: तुम्हें पता ही नहीं है जानम, शराब पीना छुड़ा चुकी हैं, न जाने कितने ही मैं कशों की ये जाम जैसी तुम्हारी
1: आंखें,
0: तुम्हें पता ही नहीं है जानम, शराब पीना छुड़ा चुकी हैं, न जाने कितने ही मैं कशों की ये जाम जैसी तुम्हारी आंखें। और ये शेर सुनिएगा कि अभी है मासूम अपनी चाहत,
2: अभी है मासूम
1: अपनी चाहत,
0: थिन साहब, अभी है मासूम अपनी चाहत, बचाएं कैसे बुरी नजर से, अभी है मासूम अपनी चाहत, बचाएं कैसे बुरी नजर से, जमाना आंखें दिखा रहा है, मिली हैं जब से हमारी,
2: क्या बात है, क्या
0: जमाना आंखें दिखा रहा है,
2: वो शुक्रिया, आंखें मिलाने का क्या
0: शुक्रिया आपने शादा साहब,
2: वाह वाह वाह,
0: जमाना आंखें दिखा रहा है,
2: वाह वाह,
0: मिली हैं जब से हमारी आंखें। और ये शेर देखिएगा कि तुम्हें उन्हें खबर ही नहीं है शायद, नहीं तो वो आ ही जाते मिलने, उन्हें खबर ही नहीं है शायद, नहीं तो वो आ ही जाते मिलने, अगर ये मालूम उनको होता कि मुंतजर हैं हमारी आंखें,
2: क्या बात है, क्या बात है,
0: अगर ये मालूम उनको होता
2: कि
0: मुंतजर हैं हमारी आंखें। और इस गजल का आखिरी शेर, करूं मैं तारीफ इनकी कैसे,
2: करूं मैं तारीफ
0: इनकी कैसे, करूं मैं तारीफ इनकी कैसे, ना इस्तियारा ना कोई तशबी, करूं मैं तारीफ इनकी कैसे, ना इस्तियारा ना कोई तशबी, बदल कहां से मैं लाऊं इनका, है सबसे प्यारी तुम्हारी,
1: आंखों का कमाल,
0: नजर का चश्मा उतर गया है, चमक उठी हैं हमारी आंखें, निगाह कुछ और बढ़ गई है जब से देखी तुम्हारी आंखें। बहुत शुक्रिया, एक गजल के चंद इशार और समाप्त कर लीजिएगा। मतलब यह है कि सबसे मिलना, हाथ मिलाना छोड़ दिया, सबसे मिलना,
1: हाथ
0: मिलाना छोड़ दिया, ऐरों गैरों से याराना छोड़ दिया,
2: क्या बात है,
0: सबसे मिलना, हाथ मिलाना, बहुत शुक्रिया, सबसे मिलना, हाथ मिलाना छोड़ दिया, ऐरों गैरों से याराना छोड़ दिया, और दिल की हालत जिस दिन से नासाज हुई,
2: दिल की हालत
0: जिस दिन से नासाज हुई, बाहर जाना पीना खाना छोड़ दिया।
2: क्या अच्छा है,
0: बहुत शुक्रिया। एक शेर ये भी देखिएगा कि उसको शादा साहब,
2: जी,
0: उसको मुझसे इश्क नहीं
2: जी,
0: हमदर्दी थी, اجمل صاحب
3: جی
0: اس کو مجھ سے عشق نہیں
1: ہمدردی تھی,
0: ہمدردی تھی
2: جی
0: میں نے جس کے لیے زمانہ چھوڑ دیا.
2: کیا بات ہے, کیا بات ہے.
0: اس کو مجھ سے عشق نہیں ہمدردی تھی میں نے جس کے لیے زمانہ چھوڑ دیا. اور شعر دیکھے گا کہ جب سے گل مرجھایا میرے آنگن کا, جب سے گل مرجھایا
1: میرے
0: آنگن کا بلبل نے بھی آب و دانا چھوڑ دیا.
2: کیا بات ہے, کیا بات ہے بابا.
0: جب سے گل مرجھایا میرے آنگن کا,
2: چھوڑنا ہی تھا بھائی اس نے,
0: بلبل نے بھی آب و دانا چھوڑ دیا. اور رنگ محل کیا اجڑا میری الفت کا,
2: جی جی
0: خوابوں میں پریوں نے آنا
1: چھوڑ دیا. کیا کہنے جی,
0: رنگ محل کیا اجڑا میری الفت کا, خوابوں میں
3: پریوں نے
0: آنا چھوڑ دیا. اور کیسے سمجھیں گے میری بے چینی وہ, کیسے سمجھیں گے
1: میری
0: بے چینی وہ, ان کو دل کا حال سنانا چھوڑ دیا.
2: کیا بات ہے, کیا بات ہے,
0: ان کو دل کا حال سنانا چھوڑ دیا. اور مکتا سماعت کیجئے کہ میں نے بھی پرواز نہ اس کی سد بد لی, میں نے بھی پرواز نہ اس کی سد بد لی, اس نے بھی پھر آنا جانا
2: چھوڑ دیا.
0: سب سے ملنا ہاتھ ملانا چھوڑ دیا. ایروں غیروں سے
2: گفتگو کے انداز میں آپ نے غزل کہی, بڑی اچھی غزل ہے.
0: بہت شکریہ, بہت شکریہ. مطلب یہ ہے کہ اب تلک اترا نہیں ہے اس کا فکرا دھیان سے, اب تلک اترا نہیں ہے اس کا فکرا دھیان سے, بے وفا میں ہو گئی تو مار دینا جان سے.
1: کیا بات ہے, کیا بات.
0: اب تلک اترا نہیں ہے اس کا فکرا دھیان سے, بے وفا میں ہو گئی تو مار دینا جان سے. اور شعر سنیے گا کہ عشق پر پہرے بٹھا دو یا مٹا ڈالو ہمیں, عشق پر پہرے بٹھا دو تھن صاحب, عشق پر پہرے بٹھا دو یا مٹا ڈالو ہمیں, ہم نہیں ڈرتے کسی بھی تغل کی فرمان سے.
2: تغل کی فرمان کا جواب نہیں, کیا اچھا.
0: عشق پر پہرے بٹھا دو
2: تاریخی,
0: یا بہت شکریہ, یا مٹا ڈالو ہمیں, ہم نہیں ڈرتے کسی بھی تغل کی فرمان سے. اور شعر یہ سنیے گا شیروانی صاحب کی, آج بھی بھولا نہیں ہوں پہلی دستک پیار کی, آج بھی بھولا نہیں ہوں پہلی دستک پیار کی, میرا چہرہ کھل اٹھا تھا آپ کی مسکان سے. میرا چہرہ کھل اٹھا تھا آپ کی مسکان سے. اور شادا صاحب شعر سنیے گا کہ اس خطا پر ہاتھ کٹوائے ہیں پہرے دار کے, اس خطا پر ہاتھ کٹوائے ہیں پہرے دار کے, پھول غائب ہو رہے تھے مرمری گلدان
2: سے.
0: اس خطا پر ہاتھ کٹوائے ہیں شیروانی صاحب, اس خطا پر ہاتھ کٹوائے ہیں پہرے دار کے, پھول غائب ہو رہے تھے مرمری گلدان سے. اور شعر یہ ہے کہ سرسری انداز میں اشعار کہنا چھوڑ دو, سرسری انداز میں
1: اشعار
0: کہنا چھوڑ دو, دوستو ہیرے نکالو کوئلے کی خان سے. سرسری انداز میں اشعار کہنا چھوڑ دو, شکریہ. دوستو ہیرے نکالو کوئلے کی خان سے, بہت شکریہ, بہت شکریہ. دیکھیے سائمین, ہمارے جو اسٹوڈیو میں اس وقت جناب امرت پال سنگھ شہدا صاحب بھی تشریف رکھتے ہیں, ہمارے پنجاب کے جو سینئر شاعر ہیں ان میں آپ کا شمار ہوتا ہے, لیکن ان کا کمال کیا ہے کہ یہ جدید دور کے شاعر ہیں اور نئے رنگ کی غزلیں کہتے ہیں. ان کا ایک اپنا الگ رنگ ہے, اپنی ایک الگ ڈکشنری ہے, اپنی ایک الگ ڈکشن ہے. ان کے لفظ, ان کے الفاظ, ان کے جملے جو تراشتے ہیں جی شعروں کے لیے, ان کے بالکل اپنے ہوتے ہیں. ہر مصرع ان کا اپنا ہے, تو بڑی مختلف قسم کی شاعری کرتے ہیں. آئیے درخواست کریں جناب امرت پال سنگھ شہدا صاحب سے کہ وہ اپنا کلام پیش کریں. شعر مجھے یہ یاد آتا ہے کہ میرے بعد آنے والوں میری بات یاد رکھنا, میرے بعد آنے والوں میری بات یاد رکھنا, میرے نقشے پا سے بہتر کوئی راستہ نہیں ہے. جناب امرت پال سنگھ شہدا,
2: کیا کمال ہے. واہ واہ واہ ڈاکٹر صاحب, بہت شکریہ. آپ نے بہت احترامن مجھے دعوت دی. غزل کا مطلب عرض کرتا ہوں
1: ارشاد,
2: کہ سبز جنگل سے نکل کر دار سے بچھڑا ہرن،
0: سبز جنگل سے نکل
2: کر، سبز جنگل سے نکل کر
0: دار سے بچھڑا ہرن،
2: دار سے بچھڑا ہرن آ گیا صحرا کی زد میں، پیاس کا مارا ہرن،
0: کیا بات،
1: واہ واہ، کیا کہنے،
2: آ گیا صحرا کی زد میں